मेहमा इसा दु थिलु रबनी इसाई बे मवांग सुसनु न यु असनु मरांग लमदम दुदा ngang khala wai da chau jo hor sunu hai da na mit ase ne midang wari share haraga hayeng gi nong mo soya ngan dring gi matam ma da be ma singu ma na tam ma ni payum ma gi nong dam khoni kari mat ching na ganu